0: हाँ दस हो ओहो दें वैसे जा हाँ हाँ बाय हाँ खजी खादा करूँ ना बिकूं महीले का ये मैंने खुदा बस सही था देना मंदन था सो जी बस दें मैंने माँ पर मैं ऐसे जाते हुए जस सलाम वालेकुम कैसे हो मेरे मेरी तरफ से सबको सलाम मैं मुनीर रति निकले दें बहुत शुक्रिया सासुदा मैसेज का हुई हो जहान मैंने ना नदीन लहो पर मैसेज आ कर दी
1: سہی
0: دیکھا دل تو نہ کور دے رات خایا دزور دی نیم نہ نوات بدر زما سامے ما ہم دیکھو سہی دا بس دین دا عمل بگار رہا سا سڈی نہ منن سدا سے انفارمیشن تے درگوے سڈی